आए रहाओ। काट काट अंतर एको हर सोए, गुर मिलिया एक प्रगट होए। एको एक रहा परपूर, साकत नर लोभी जाने दूर। एको एक वर्त हर लोए, नानक हर एको करे सो होए।

सब एक समाहे समावे गो। एको रूप एको बहुरंगी सब एकत बचन चलावे गो। गुरुमुख एको एक पछाता

नाम हर हृदय निवासे, जिनको गुर सो परसन दुर्त दुरंतर नासे। गुरु जिनको सो परसन मान अधम।